0: अपना शहर अपना घर मटियारी और मटियारी की आवाज
1: GFM 91.6
2: 12 PM दिस टाइम चेक इज ब्रॉट टू यू बाय
3: अल हबीब करंट प्लस अकाउंट भरोसा भी रफ्तार भी बैंक अल हबीब रिश्ता भरोसे का
4: अब आप सुनेंगे GFM नेटवर्क पर KTN
5: दाबचाबाद न्यूक्लियर फायर जब्त असासन लबनान ते टे टेक्निकल वर्किंग ग्रुप्स कम कंदा अमला हुरमज मां जहाज 60 दिन ताईं बिना ड्रिफ जे गुजरी सघनि था जहाजनि खे रुगो स्टैंडर्ड डिग्रेशन या सर्विस फीस ॾियणी पवंदी ॻाल्हियुनि जो बि उमरेलो सख़्त थी सघे थो पर मुआदो हासिल करण चोगो आहे ईरान अमरीका डील में को बि नाकारी नुक़्तो नाहे सऊदी अरब कतर मिस्र ऐं इमारात सालसी जे अमल खे सपोर्ट करे रहिया आहिनि ईरानी सदर मसूद परख़शान पाकिस्तान जा थोरा मञण लाइ अॼु इस्लामाबाद पहुची रहियो आहे हिन सादीअ लाइ मुल्क जी गादी वारे हिन जे झंडनि सां सिंगारियो वियो परॾेही तर्जुमान मूजिबि ईरानी सदर हिकु इस्लामाबाद पहुचंदो पाकिस्तान जे सियासी तोड़े अस्करी क़ाइमु कंदो मुलाकातुनि दौरान पाक ईरान ॿतरफ़नि लाॻापनि जो जाइज़ो वरितो वेंदो ईरानी सदर मौजूदा सूरतहाल में मस्बत किरदार معاہدے کے حتمی شکل ڈنی وئی آبنائے ہرمز میں جہازن کے اچ ون رابطے جو نظام قائم کرنے جو اتفاق تھو ہے آبنائے ہرمز جو انتظام ایرانی بندوبست تحت گارڈن دور امتی خود مختاری ضمانت تے اتفاق تھو اسرائیل ہود تے قائم لبنان میں فوجی کاروائی جاری رکھنے جو اعلان اسرائیلی وزیر اعظم نیتن یاہو دفاع والے وزیر اسرائیلی فوجی سربراہ کے گڈیل بیان میں چھو ہے تو اسرائیلی فوج ان شہروں جا خطرہ ختم کرنے لئے کاروائیوں جاری رہندیوں دکھن لبنان میں سیکیورٹی وزون برقرار رکھنے لئے کاروائیوں جاری ہیں अमरीका ऐं स्विट्ज़रलैंड ॻाल्हियुनि जे नतीजनि में ईरान मथां तेल विकिरे जी पाबंदी आर्ज़ी तौर ते हटाए छॾी अमरीकी नाणे खाते पारां ईरान खे 60 ॾींहनि लाइ तेल विकिरे या ख़रीद करण लाइ लाइसेंस जारी अमरीकी नाणे खाते मूजिबि ईरान 21 अगस्त ताईं पेट्रोल ऐं पेट्रोकेमिकल शयूं विकिरो करे सघंदो त ईरान पेट्रोलियम वारियूं शयूं अमरीका खे बि विकिरो करे सघंदो तहत अमरीका ऐं 60 ॾींहनि जो रोड मैप मंज़ूर कयो लबनान में जंगबंदी ते अमल दरामद लाइ डी कंस्ट्रक्शन सेल ठाहिण ते बि इतफ़ाक़ ॿिन्ही मुल्कनि विच में हतमी मुआदे लाइ 7 ॾींहनि जो रोड मैप मंज़ूर थियण बाद टेक्निकल सतह ते ॻाल्हियूं जारी